0: वाह, ये जो तमाम बातें हमारी हुई सेहत के हवाले से, हम और आप कैसे इस बीमारी को रोकने में तावुन दे सकते हैं, इसी जिम्न में हुई। तो मतलब ये हुआ कि बेदारी फैलाएं, घर के अंदर हवा की क्वालिटी को बेहतर रखें, अस्थमा के मरीजों की मदद करें यानी उनको पॉजिटिव एनर्जी देने में मदद करें, सेहत से मुतालिक जो हुकूमत की जानिब से मुख्तलिफ प्रोग्राम मुनक्किद होते हैं उनमें हिस्सा लें। यानी ये कि बीमारी हमारी रोजमर्रा की जिंदगी को मुतासिर कर सकती है और बगैर मुनासिब देखभाल के ये मजीद बढ़ भी सकती है। इसलिए ये जरूरी है कि अगर आप सांस से जुड़ी किसी भी परेशानी को महसूस कर रहे हैं तो फौरन किसी एक्सपर्ट से मशवरा लें और सेहतमंद जिंदगी गुजारें।
1: बहुत सही बात आपने कही सबीहा, और ये बहुत जरूरी है। और ये जो आज के दिन के मनाने का मकसद है वो आपकी बातों से आया हो जाता है।
0: बिल्कुल, तो सामीन उम्मीद है कि आप एक हेल्दी लाइफ गुजारेंगे हमारी इन बातों पर अमल करते हुए। और अब हमें दीजिए इस प्रोग्राम से इजाजत। खुदा हाफिज।
1: खुदा हाफिज।
2: सीने में जलन,
3: वर्ल्ड अस्थमा डे यानी आलमी यौम दमा के हवाले से सामिन भी आप हमारा एक खसूसी प्रोग्राम सुन रहे थे। तहरीर पेशकश नवीन कुमार की थी, सदाकार थे सबिया फजल और नईमुद्दीन सिद्दीकी। ये आकाशवाणी की उर्दू सर्विस है, हमें आप सुन रहे हैं मीडियम वेव 171 किलो हर्ट्ज, मोबाइल ऐप न्यूज ऑन एयर और डीडी फ्री डिश पर। सामीन आपको बता दें फिर कुछ ही देर बाद यानी 9:55 पर कुछ बातें आपकी सेहत के हवाले से, इस प्रोग्राम में भी हम आपको दमा के हवाले से या फेफड़ों के हवाले से एक खसूसी मुख्तसर बातचीत सुनवाएंगे। यह आकाशवाणी की उर्दू सर्विस है, सबके 9:45 हैं, अब खबरें नशर होंगी।
4: अब आप अर्जुमंद अली खान से खबरें सुनिए। मरकज ने कपास की पैदावारियत के मिशन के लिए 5,600 करोड़ रुपए की रकम की मंजूरी दी है। मरकज ने कारोबार को मदद देने के तनाजुर में मुख्तसर मुद्दती नकद रकूमात की फराहमी के सिलसिले में इमरजेंसी क्रेडिट लाइन गारंटी स्कीम 5.0 को भी मंजूरी दी है। काबीना ने गुजरात में सेमीकंडक्टर की मैन्युफैक्चरिंग के 2 मजीद यूनिटों की मंजूरी दी है। उसने 2026-27 के सीजन के लिए गन्ने की मुनसिफाना और एजाजी कीमत 365 रुपए फी क्विंटल की भी मंजूरी दी है। हुकूमत ने सुप्रीम कोर्ट में जजों की तादाद में 4 का इजाफा करके इसे 37 कर दिया है। वजीर आजम नरेंद्र मोदी ने मुत्तहदा अरब अमारात के फुजैरा पर हमले की मजम्मत की है जिसमें 3 भारतीय शहरी जख्मी हुए हैं। उन्होंने बातचीत और सिफारतकारी पर जोर दिया है ताकि पूरे मगरबी एशिया में अमन इस्तेहकाम को बहाल किया जा सके। मगरबी बंगाल, तमिलनाडु, पुदुचेरी और केरलम में हुकूमत की तश्कील के लिए सियासी सरगर्मियां तेज हो गई हैं। और क्रिकेट में भारत ने ICC मर्दों की T20 दर्जाबंदी में अपने पहले मकाम को बरकरार रखा है। मरकजी काबीना ने कपास की पैदावारियत के मिशन कपास क्रांति को 5,660 करोड़ रुपए की रकम के साथ मंजूरी दी है ताकि भारत के कपास के सेक्टर में राह पा जाने वाली रुकावटों, तरक्की में कमी और मयार से मुतालिक तश्वीश को दूर किया जा सके। नई दिल्ली में एक प्रेस ब्रीफिंग से खिताब करते हुए इत्तात और नशरियात के वजीर अश्विनी वैष्णव ने बताया कि यह मिशन हुकूमत के 5F विजन से मुतालिकत रखता है। वजीर मसूफ ने कहा कि इसका मकसद ज्यादा पैदावार वाले मुतनव्वे बीजों को तैयार करना है जो बीमारियों और कीड़ों से मजाहमत कर सकते हैं। साथ ही इसके तहत फसल की पैदावार से मुतालिक जदीद टेक्नोलॉजी के वसी पैमाने पर इख्तियार करने पर जोर दिया जाएगा। इन कोशिशों पर रियासती सरकारों, कृषि विज्ञान केंद्रों और रियासती जरई यूनिवर्सिटियों के जरिए अमल किया जाएगा। मरकजी काबीना ने इमरजेंसी क्रेडिट लाइन गारंटी स्कीम 5.0 को भी मंजूरी दी है। वजीर मौसूफ ने बताया कि इस स्कीम का मकसद क्रेडिट गारंटी ताउन फराहम करना है ताकि कारोबारी इदारे मगरबी एशिया के बहरान के सबब पैदा हो जाने वाली मुख्तसर मुद्दती नकद रकम की फराहमी की कमी को पूरा कर सकें। اس اسکیم کے تحت ایم ایس ایم ایز کو 100% کریڈٹ گارنٹی فراہم کی جائے گی، جبکہ غیر ایم ایس ایم ایز اور ایئر لائنز سیکٹر کو 90% گارنٹی فراہم کی جائے گی۔ کابینہ نے 2026-27 کے گنے کے سیزن کے لیے گنے کی ایک منصفانہ اور اعزازی قیمت 365 روپے فی کوئنٹل کی بھی منظوری دی ہے، جو 10.25% کی بنیادی ریکوری شرح پر مبنی ہے۔ جناب ویشنو نے بتایا کہ اس فیصلے سے گنے کے تقریباً 5 کروڑ کسانوں کو فائدہ ہوگا، جبکہ چینی کی ملوں اور اس سے متعلق دیگر سرگرمیوں سے وابستہ تقریباً 5 لاکھ کارکنوں کو بھی فائدہ ہوگا۔ مرکزی کابینہ نے آج پارلیمنٹ میں سپریم کورٹ ججوں کی تعداد ترمیمی بل 2026 پیش کرنے کی تجویز کو بھی منظوری دی ہے۔ نئی دلی میں مرکزی کابینہ کی میٹنگ کے بعد نامہ نگاروں سے گفتگو کرتے ہوئے اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کہا کہ اس بل کے ذریعے سپریم کورٹ ججوں کی تعداد ایکٹ 1956 میں ترمیم کی جائے گی، تاکہ سپریم کورٹ میں ججوں کی منظور شدہ تعداد میں 4 کا اضافہ کیا جا سکے۔ اس ترمیم کے بعد بھارت کے چیف جسٹس کے علاوہ ججوں کی تعداد موجودہ 33 سے بڑھا کر 37 کر دی جائے گی۔ انہوں نے کہا کہ ججوں کی تعداد میں اضافے سے سپریم کورٹ زیادہ مؤثر اور بہتر انداز میں کام کر سکے گی، جس سے مقدمات کے جلد فیصلے اور فوری انصاف کی فراہمی میں مدد ملے گی۔ وزیراعظم نریندر مودی نے متحدہ عرب امارات کے فجیرہ میں کیے گئے حملوں کی سخت مذمت کی ہے، جن میں 3 بھارتی شہری زخمی ہوئے ہیں۔ سوشل میڈیا کی ایک پوسٹ میں جناب مودی نے کہا کہ شہریوں اور بنیادی ڈھانچے کو نشانہ بنایا جانا ناقابل قبول ہے۔ انہوں نے کہا کہ بھارت متحدہ عرب امارات کے ساتھ یکجہتی کا اظہار کرتا ہے۔ انہوں نے اس بات کا اعادہ کیا کہ سبھی معاملات بات چیت اور سفارتکاری کے ذریعے پورم طریقے سے حل کیے جانے چاہئیں۔ جناب مودی نے اس ضرورت کو اجاگر کیا کہ آبنائے ہرمز سے بلا رکاوٹ اور محفوظ جہازوں کا گزرنا علاقائی امن، استحکام اور عالمی سطح پر توانائی کی فراہمی کے لیے ضروری ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ مغربی بنگال، تمل ناڈو اور کیرلم میں اسمبلی انتخابات کے نتائج کے اعلان کے بعد حکومت کی تشکیل کے سلسلے میں سیاسی سرگرمیاں تیز ہو گئی ہیں۔ مغربی بنگال اسمبلی انتخابات میں بی جے پی کی شاندار جیت کے بعد ریاست میں نئی حکومت کی تشکیل اور حلف برداری کی تقریب کے لیے تیاریاں زور و شور سے جاری ہیں۔ توقع ہے کہ کابینہ کے نئے اراکین اس ماہ کی 9 تاریخ کو حلف لیں گے، جو گرودیو رابندر ناتھ ٹیگور کا یوم پیدائش بھی ہے۔ حلف برداری کی تقریب میں امید ہے کہ وزیر اعظم نریندر مودی اور مرکزی وزیر داخلہ امت شاہ شریک ہوں گے۔ تمل ناڈو میں اداکار سے سیاستداں بنے سی جوزف وجے کی ٹی وی کے ریاست میں واحد سب سے بڑی پارٹی کے طور پر ابھری ہے، جس نے 108 سیٹیں جیتی ہیں۔ پہلی مرتبہ انتخابات میں پارٹی کی زبردست جیت کے بعد ٹی وی کے 9 منتخب ممبران اسمبلی نے